0: چیز اور کہی کہ میں اس میں پیسے نہیں دوں گا تم کو, تم اس میں بدلاو کر کے دکھاؤ. انہوں نے ہم لوگ کو چیلنج کیا کہ میں تم کو پیسے نہیں دوں گا, تم بنا پیسے کے اس میں بدلاو لاؤ. سارا آؤٹ کم بیسڈ ہم لوگوں نے کیا, ہیلتھ آؤٹ کمز, ایجوکیشن آؤٹ کم, ایگریکلچر آؤٹ کمز کیا ہوں گے اس کو پہلے ڈیفائن, اور اس کے بعد ہم نے ان آؤٹ کمز کے بیسس ان سارے ضلعوں کو چیلنج کیا, کیونکہ بھی کئی بار میٹنگز کی. یہ 115 ضلعوں میں کیول آؤٹ کم بیسڈ کمپٹیشن کیا, اور ہر مہینے ہم اس کی رینکنگ نکالتے تھے کہ کون سا ضلع آگے گیا, کون سا ضلع پیچھے, اور اس کی رینکنگ اور کتنا آگے گیا اور کس آؤٹ کم پہ آگے گیا, کس آؤٹ کم میں پیچھے رہ گیا. تو وہاں کی جو جنتا ہے اس کو معلوم ہونا چاہیے, وہاں کا جو کلیکٹر ہے اس کو معلوم ہونا چاہیے کہ کیوں وہ پیچھے گیا, کیوں آگے گیا, اور یہ سارا کا سارا ہم نے ڈیش بورڈ پہ رکھا تھا اور اس کو ہم پبلک میں ریلیز کرتے تھے. تو ہر ایم ایل اے کو, ہر ایم پی کو, ہر چیف منسٹر کو معلوم ہے کون سا ضلع آگے گیا, کون سا پیچھے گیا اور کیوں گیا. اور اتنے زوروں کا کمپٹیشن ہوا اس کی وجہ سے کہ جو آکانکشی ضلع تھے, ایسپریشنل ڈسٹرکٹ تھے, وہ جو اس سٹیٹس کے جو سب سے اچھے ضلع تھے ان سے بھی زیادہ اچھا کرنے لگے. تو یہ آؤٹ کم بیسڈ جو ان کا اورینٹیشن ہے کہ آپ کیا فزیکل اچیومنٹ کرتے ہو, کتنا پیسہ خرچ کرتے ہو, اس پہ فزیکل اور فائنینشیل میں مجھے نہیں جانا, تم بدلاو کر کے دو.
1: جی,
0: تو بدلاو وہ لٹریسی میں امپروومنٹ آیا, ہیلتھ میں امپروومنٹ آیا, کرشی اتپادن میں امپروومنٹ آیا, اور وہ کیول آؤٹ کم بیسڈ سارا کا سارا رہا. اسی طرح میں نے جب انہوں نے کہا کہ اسٹارٹ اپ انڈیا ہم نے شروع کیا, تب دیش میں کیول 356 اسٹارٹ اپس تھے, آج آپ دیکھیے دیش میں قریب 300,000 سے زیادہ اسٹارٹ اپس ہیں. اور اس کی وجہ سے جیو اسپیشل سیکٹر کھلا, ڈیجیٹل سیکٹر کھلا, اسپیس سیکٹر کھلا, ڈرون سیکٹر کھلا, ڈیفینس سیکٹر کھلا, یہ سارے کے سارے سیکٹر کھلتے چلے گئے اور ہر سیکٹر میں اسٹارٹ اپس نے بدلاو کیا. اور آج کل جتنا اس دیش میں جتنی ترقی ہو رہی ہے ٹیکنالوجی کے شیتر میں, وہ سارے اسٹارٹ اپس کی وجہ سے ہو. تو میرے وچار سے ان کی جو وچار دھارا ہے, ٹیکنالوجی کا اپیوگ کیجئے, ٹیکنالوجی کو اپیوگ کر کے دیش کو آگے لے جائیے. اسی طرح ان کا جو وشواس ہے کہ یووا ورگ میں, کہ یووا ورگ ہی بدلاو لا سکتا ہے, یہ اسٹیٹس کو بڑے لوگ نہیں کر پائیں گے, یہ آج کا یووا ورگ کر پائے گا. میں اب انڈیا میں آپ انشورنس ہو, اسٹاک مارکیٹ ہو, کریڈٹ ہو, فاسٹ پیمنٹ ہو, یہ سب کا سب لوگ موبائل سے کرتے ہیں, یہ کسی اور دیش میں نہیں ہے. تو بینک آف انٹرنیشنل سیٹلمنٹ نے کہا کہ جو بھارت نے 7 میں کیا ہے وہ 50 لگتے, جو 7 میں کیا ہے, یہ ڈیجیٹل لیپ فراگنگ ہوئی ہے.
1: بالکل, تو یہ جو نظریہ ہے مطلب سوچنے کا, اب جیسے بیکورڈ ضلعوں کی بات کی تو ہم کہتے تھے پہلے کہ یہ پچھڑے ضلع ہیں, لیکن نہیں, آپ کسی چیز کو اگر پازیٹو وے میں سوچتے ہیں تو اس کے ریزلٹ بھی پازیٹو آتے ہیں. اور خاص کر ایسا سنا ہے کہ جب پردھان منتری مودی کوئی بیٹھک لیتے تھے تو اس میں جب ان سے سمسیاں کسی پریوجنا کو لے کر بتائی جاتی تھی تو یہ نہیں پوچھتے تھے یہ مشکل کیوں ہے, وہ کہتے تھے اس کو پورا کرنے کے لیے کیا ضروری ہے. تو صرف نظریے کا فرق ہے. آپ کیا سوچتے ہیں کہ اس نظریے نے بھارت کی تصویر کس طرح سے بدلی ہے؟ کیتکر جی,
2: مانو کے سارے آچرن میں تو من کیندر میں ہے نا. اب بیوروکریٹ ساتھ میں بیٹھے اس لیے کہتا ہوں, سٹیل فریم اور بیوروکریسی اور نہیں ہوتا اس سر کہنے والی, ان کو انہوں نے کرمیوگی بنا دیا. اب کہنے کے لیے تو یہ نومنکلیچر بدلا ہے, بیکورڈ کا آکانکشی ضلعے ہو گیا. پرسن ہم بولتے ہوئے بولتے تھے کہ نہیں نہیں یہ تو ہینڈی کیپ ہے,
1: نہیں
2: وہ اب دیویانگ ہو گیا, وہ اسپیشل ایبیلیٹی اس شبد میں آ گئی نا. تو آپ کا دیکھنے کا, بات کرنے کا اس ویکتی کے پرتی کیول اس کی ڈگنیٹی کا, اور اس کے ساتھ ساتھ اس کے بارے میں پھر پریوجنائیں جب بنے گی تو اس ڈگنیٹی کو دھیان میں رکھتے ہوئے بنے گی. تو مجھے لگتا ہے کہ یہ جو پوری کی پوری سوچ میں, یہ جو مولتہ اس کے پیچھے مانسک درشٹی کو بدلنا, نظریہ تو کیول آپ کا دیکھنے کا ہوتا ہے لیکن اس کے پیچھے کے من کو بدلنا یہ بڑا مشکل کام ہوتا ہے. پردھان منتری جی گورننس میں مولتہ گورننس کے جتنے بھی سارے ایکٹرز ہیں انکلوڈنگ پیپل, مطلب جو اس میں سٹیک ہولڈرز جن کو کہا جاتا ہے, تو ان کا آپ دیکھ لیجئے سارا ریونیو ڈپارٹمنٹ, سارے لینڈ ریکارڈز, ایگریکلچر, میکسیمم ڈپارٹمنٹس تو سٹیٹس کے پاس ہے یا تو پھر کنکرنٹ لسٹ میں ہے. تو آپ نے یوجنا کتنی بھی اچھی بنا لی ہو, یدی اس میں سہبھاگیتا نہیں ہے اور اس کے لیے پھر الگ طریقے کا مکھیہ منتریوں کے ساتھ چنتن بھی شروع ہوا,
1: جی جی,
2: تو وہ بھی ایک الگ سے یہ تھی. تو وہ کیول فیڈرلزم کو لے کر ہم کوئی نیشنل کانفرنس اینولی لے رہے, یہ نہیں ہے, یہ چنتن ہے.
1: بالکل,
2: ہم پورے بھارت کو لے کر, اور انہوں نے ایک اس میں कॉपरेटिव एंड कॉम्पिटेटिव स्पिरिट क्रिएट किया जो कॉन्फ्लिक्चुअल था
1: जी.
2: तो फेडरलिज्म का अर्थ कॉन्फ्लिक्ट नहीं होता है, सेपरेटिज्म नहीं होता है, हम अलग है ये भावना नहीं होती है, हम मिलकर प्रतिस्पर्धा के साथ भी, सहयोग के साथ भी मिलकर क्या कर सकते हैं अच्छा, एक दूसरे के साथ स्पर्धा भी करेंगे लेकिन एक दूसरे का सहयोग भी करेंगे, ये भाव मन में जगाना, मुझे लगता है ये मन परिवर्तन होता है तो गवर्नेंस में वो आपने जो पूछा तो आउटकम ओरिएंटेड रिजल्ट्स आप अपने आप आते हैं.
1: ये हेल्दी कंपटीशन की बात होती है और इसी सोच के साथ बना था नीति आयोग जिसमें सहकारी संघवाद को प्रमुखता से रखा गया. तो आप नीति आयोग के पूर्व सीईओ रहे हैं अमिताभ जी, आपने क्या चीजें इसमें देखी और क्या परिवर्तन रहा, क्योंकि उसमें राज्य और केंद्र मिलकर परियोजनाओं पर काम करते थे.
0: तो सबसे पहला जब ये माननीय प्रधानमंत्री बने 2014 में तो सबसे पहला प्रेजेंटेशन मेरा ही था और भारत की रैंकिंग वर्ल्ड बैंक के ईज ऑफ डूइंग बिजनेस 148 रैंक, तो उस पे प्रधानमंत्री जी ने मुझे कहा कि आप इसको लग के भारत की रैंकिंग को ठीक करिए पहले. तो हम लोग लगे बहुत, क्योंकि गवर्नमेंट क्या होता है, हर डिपार्टमेंट साइलो में काम करता है, वो सोचता है कि मैं ही मालिक हूं इसका और ये पोजिशन इंप्रूव नहीं करेगी जब तक कि हम सब मिलकर काम नहीं करते. तो फाइनेंस हो, टैक्स हो, कस्टम्स हो, इनकम टैक्स हो, सबको मिलकर काम करना आवश्यक. तो हम लोग लगे बहुत और जितनी कागजी कार्रवाई थी उसको हटाया क्योंकि सब डिजिटल करना आवश्यक था. तो जब ईपीएफओ के पास गए उन्होंने डिजिटल तो किया पर उन्होंने कहा कागजी कार्रवा भी रखेंगे, पर ये क्योंकि प्रधानमंत्री जी खुद पीछे पड़े इसके तो सारे डिपार्टमेंट इसमें आगे बढ़े और उसकी वजह से भारत ने 2.5 साल के अंदर करीब 80 पोजिशन का जंप किया, किसी देश ने इतना नहीं. और हम, ये भारत एक अकेला देश है जिसने करीब 35,000 लॉ जिनको हटा दिया है और ये ईज ऑफ डूइंग बिजनेस से शुरू हुआ. पर उनका माननीय प्रधानमंत्री जी का जो लक्ष्य था साधारण व्यक्ति के लिए ईज ऑफ लिविंग होना चाहिए और वही इसीलिए सारी कागजी कार्रवाई हटाई गई और सब चीज डिजिटाइज किया. तो ये उनका लक्ष्य हमेशा ये रहा है कि कैसे साधारण व्यक्ति की जिंदगी में कैसे उसको सरल किया जाए और ये बहुत मेरे विचार से जो भी वो विचारधारा रखते हैं वो हमेशा यही सोचते हैं कि साधारण व्यक्ति की जिंदगी पे बदलाव.
1: जी बिल्कुल सही कहा. और प्रफुल्ल जी जैसे अब राज्यों और केंद्र की हम कह सकते हैं कि तनातनी कहीं ना कहीं किन्हीं मुद्दों पर रहती हैं. अब जैसे नीति आयोग में भी बात है तो वो संतुलन कायम करना, क्योंकि उनकी मांगे अपनी होती हैं और उधर से जो आपूर्ति होती है वो डिपेंड करता है कि किस तरह से देना है. तो वो समन्वय संतुलन जो कायम किया गया है इतने वर्षों में उसे आप,
2: उसमें नीति आयोग आने के कारण छोटी छोटी चीजों में भी एक बहुत बड़ा डायनेमिज्म, मतलब एनर्जी सेक्टर में देखिए हम, हमारे कार्बन इमिशन को लेकर जो टारगेट्स थे वो 2030 के टारगेट्स हमने ऑलरेडी अचीव कर लिए. तो क्या हम अभी 5 साल का प्लान हमारा है इसलिए हम 2029 के चुनाव के बाद अभी अगला 5 साल का प्लान करेंगे, अभी कार्बन वाले इश्यू पर कुछ भी नहीं करें, ऐसे थोड़ी होता है. सो यू हैव टू थिंक डिफरेंटली नाउ बिकॉज नाउ द थिंग्स आर चेंजिंग सो फास्ट. यूर आपकी एनर्जी रिक्वायरमेंट्स बदल रही है, वैश्विक परिदृश्य बदल रहा है, पूरे पश्चिम एशिया में घमासान मचा हुआ है, ऐसे में आपको आपकी ऊर्जा आवश्यकता, सुरक्षा, इस सारे परिदृश्य को ध्यान में रखते हुए करनी पड़ेगी. तो ऐसे में फिर नीति आयोग को स्पेशली अभी टास्क दिया गया है ऊर्जा वाले इस पर कि आपको रिपोर्ट बना के दें. तो उस समय मुझे ध्यान में है जब ये बदलाव हुआ तो प्रधानमंत्री ने कहा था कि ये गवर्नमेंट का थिंक टैंक के रूप में काम करेगा. मुझे, क्योंकि मैं बहुत समय में थिंक टैंक्स में रहा हूं, तो मुझे बड़ा अच्छा लगा कि कोई भारत का राजनेता कम से कम ये कह रहा है कि सरकार को भी थिंक टैंक की आवश्यकता है. पहले तो गुजरात ही अकेला था, आज लगभग हर स्टेट अपना इन्वेस्टर समिट करता है. तो ये सोच में ही बदलाव आया है ना कि भाई वी आर इन्वेस्टर फ्रेंडली स्टेट, ये प्रोजेक्ट करने में हर सरकार को हर राज्य को इस पर गर्व है कि हम इन्वेस्टर फ्रेंडली है.
1: बिल्कुल, ऐसे सम्मेलन की बात हो ही रही है तो अभी हाल ही में जो ब्रिक्स सम्मेलन हुआ है और इससे पहले जो G20 था, मतलब इंटरनेशनल मीडिया ने तारीफ की है कि इस तरह का सम्मेलन आयोजित करना और खासकर जो ब्रिक्स में महाशक्तियों, उभरती महाशक्तियों को एक साथ आना और ऐसे जो बिंदुओं पर आम सहमति बनाना, ये शायद आम बात नहीं थी.
0: तो देखिए, मैं G20 में प्रधानमंत्री जी का शेरपा रहा हूं और प्रधानमंत्री जी ने कहा कि ये बड़े, उस समय बहुत बड़ा जियोपॉलिटिक्स में देखिएगा तो रशिया और यूक्रेन का बड़ा, बहुत बड़ा युद्ध चल रहा था. ये हालत थी कि उनके शेरपा लोग, यूरोप के जो शेरपा थे, रशिया के साथ बैठ के चाय पीने को भी तैयार नहीं थे और वो न चाइना के साथ बैठते थे न रशिया के साथ बैठते थे. और इस हालात में प्रधानमंत्री जी ने कहा कि इसको सबसे एग्रेसिव करो, सबसे एम्बिशियस करो और सबसे डायनेमिक करो. तो हम लोगों ने करीब, हमने कहा कि दिल्ली में करने से अच्छा है इसको सारे स्टेट्स में ले जाएं. तो हमने करीब 350 मीटिंग्स ही हर स्टेट में गए, हर स्टेट में जाने के बाद सारे स्टेट्स में इंफ्रास्ट्रक्चर का इंप्रूवमेंट हुआ, वहां के वन डिस्ट्रिक्ट वन प्रोडक्ट सामान को हमने प्रमोट किया, वहां के आर्ट और कल्चर